0: त्यबामिहुं फहे विष्णा बेदीम ये।
1: दिवेही एफएम दिवेही नायको नुमा दिया एक मेगाहर्ट्ज़।